0: your location for maximum music.
1: It's 10:45 a.m. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
3: Azra behen, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se.
4: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
5: 11.99%
6: ओ भाई, क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए।
7: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो। तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
5: 11.99% 100 FM
1: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
5: 100 FM
1: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
8: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
9: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
10: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
9: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
11: क्या आप जानते हैं कि टेलीकॉम ऑपरेटर्स की जानिब से मुख्तलिफ वैल्यू एडेड सर्विसेज फराहम की जाती हैं? इन सर्विसेज में रिंगटोन्स, ब्रेकिंग न्यूज अलर्ट्स, मिस्ड कॉल अलर्ट, इंटरनेट बंडल्स, गेम्स और दीगर मालूमाती सहूलियात शामिल हो सकती हैं। ताहम बाज़ औकात ये मुशाहिदा सामने आया है कि सारिफ की इजाजत के बगैर कोई वैल्यू एडेड सर्विस फाल हो जाती है या बैलेंस से रकम कट जाती है, जबकि सारिफ को इसका इल्म भी नहीं होता। याद रखें कि वैल्यू एडेड सर्विस की फालियत के लिए सारिफ की तस्दीक जरूरी होती है, जिसके लिए अमूमन ओटीपी की तस्दीक या मखसूस यूएसएसडी کو ڈائل کرنا لازم ہوتا ہے. یاد رکھیں پی ٹی اے ٹیلی کام آپریٹرز کو ویلیو ایڈڈ سروس خودکار طور پر ایکٹیویٹ کرنے کی اجازت نہیں دیتا. اگر آپ نے نہ تو او ٹی پی شیئر کیا ہے اور نہ ہی کوئی کوڈ ڈائل کیا ہے تو ایسی سروس فعال نہیں ہونی چاہیے. اگر آپ کے ساتھ بھی ایسی صورتحال پیش آئے تو پریشان ہونے کی ضرورت نہیں, سب سے پہلے اپنے متعلقہ ٹیلی کام آپریٹر سے رابطہ کریں اور باقاعدہ شکایت درج کروائیں. آپریٹر آپ کو ایک شکایت نمبر فراہم کرے گا. اگر مقررہ وقت کے اندر آپ کا مسئلہ حل نہ ہو تو آپ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کے آن لائن پورٹل پر بھی شکایت درج کر سکتے ہیں. شکایت کے اندراج کا طریقہ کار یہ ہے کہ سب سے پہلے ویب سائٹ complaint.pta.gov.pk پر جائیں. شکایت کے اندراج کے لیے صارف کو اپنے نام اور شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر کے ذریعے ایک یوزر پروفائل بنانا ہوگا. اس کے بعد سائن اپ کے آپشن پر کلک کریں اور مطلوبہ معلومات فراہم کریں جن میں نام, شناختی کارڈ نمبر, رابطہ نمبر, شہر کا نام اور پاسورڈ شامل ہوں گے. اس کے بعد جنریٹ او ٹی پی پر کلک کریں اور موصول ہونے والا ون ٹائم پاسورڈ درج کریں. اکاؤنٹ بننے کے بعد سائن ان کریں اور اپنا سی این آئی سی اور پاسورڈ درج کر کے لاگ ان ہو جائیں. یاد رکھیں کہ آپ کا قومی شناختی کارڈ نمبر ہی آپ کا یوزر نیم ہوگا. لاگ ان ہونے کے بعد بائیں جانب موجود رجسٹر نیو کمپلینٹ کے آپشن پر کلک کریں. اب شکایت کی تفصیلات درج کریں اور شکایت کی نوعیت منتخب کریں. اس کے بعد شہر, سروس, فراہم کنندہ کی قسم اور دیگر مطلوبہ معلومات فراہم کریں. اگر آپ کی شکایت کسی موبائل نیٹورک آپریٹر سے متعلق ہے تو اس بات کو یقینی بنائیں کہ آپ کے پاس وہ شکایت نمبر موجود ہو جو آپ کو آپریٹر کے پاس شکایت درج کراتے وقت فراہم کیا گیا تھا, کیونکہ پی ٹی اے کے پاس شکایت کے اندراج کے لیے یہ نمبر دینا ضروری ہوتا ہے. اب کمپلینٹ نمبر درج کریں اور کمپلینٹ سمری میں اپنی شکایت کی تفصیل لکھیں. ضرورت کے تحت متعلقہ فائل بھی منسلک کی جا سکتی ہے. اس کے بعد قواعد و ضوابط قبول کرتے ہوئے اپنی شکایت باقاعدہ طور پر سبمٹ کر دیں. شکایت سبمٹ ہونے کے بعد آپ کو ایک ریفرنس نمبر موصول ہوگا جس کے ذریعے آپ اپنی شکایت کا سٹیٹس بھی معلوم کر سکتے ہیں. مزید معلومات کے لیے پی ٹی اے کے ٹول فری نمبر 0800-55055 پر رابطہ کریں. ڈیجیٹل دنیا میں محفوظ قدم, پی ٹی اے.
4: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
12: FM247365 FM247365

0: PM. The Shine Check is brought to you by HBL Freedom Account. Jahan Khab, Wahan HBL.
1: Azra Behen, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se.
2: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
3: 11.99%
4: ओ भाई, क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स्ड रेट पूरे टेन्योर के लिए।
5: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
3: 11.99%।
6: خالص اجزاء بھروسےمند شفا شواب سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جرنل ہومیو اور شواب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
0: مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ
7: 100 FM
0: HBL Freedom Account کے ساتھ مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL Freedom Account جہاں خواب وہاں HBL
8: Step School سے فاؤنڈیشن ہو اسٹرانگ Step Schools دے رہا ہے ماڈرن نیو ایج ایجوکیشن which will prepare your child in becoming a future leader. Admissions open. For more details, call now at 0311-111-7837.
0: HBL Freedom Account ke saath muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBL Freedom Account. Jahan khwab, wahan HBL.
9: الحمدللہ میزان بینک ہے پاکستان کا واحد بینک جس نے بہترین بینک ہونے کا اعزاز 6 مرتبہ حاصل کیا جب آپ کو پاکستان کا بہترین بینک دے اسلامک بینکنگ کی بہترین خدمات تو پھر کہیں اور کیوں جائیں تو آج ہی میزان بینک میں اکاؤنٹ کھلوائیں اور ایکسپیرینس کریں بہترین بینکنگ سہولیات پاکستان کا بیسٹ بینک میزان بینک دی پریمیئر اسلامک بینک

0: Pakistan ka best bank, Nizan Bank, the premier Islamic bank.
1: FM 100. Like us on facebook.com/FM247365.
2: FM247365.
3: FM 100.
4: 31 saal. FM 100. Aapki awaaz. Assalamu alaikum, Pakistan.
3: Assalamu alaikum, Pakistan. Pakistan.
5: Azra behen, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se.
6: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
7: 11.99%
8: ओ भाई, क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए।
9: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
7: 11.99%।
10: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
11: مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ
3: 100 FM
11: HBL Freedom Account کے ساتھ مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL Freedom Account جہاں خواب وہاں HBL
12: Step School سے فاؤنڈیشن ہو اسٹرانگ Step Schools دے رہا ہے ماڈرن نیو ایج ایجوکیشن which will prepare your child in becoming a future leader. Admissions open. For more details, call now at 0311111787.
11: HBL Freedom Account ke saath muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab, wahan HBL.
0: الحمدللہ میزان بینک ہے پاکستان کا واحد بینک جس نے بہترین بینک ہونے کا اعزاز 6 مرتبہ حاصل کیا جب آپ کو پاکستان کا بہترین بینک دے اسلامک بینکنگ کی بہترین خدمات تو پھر کہیں اور کیوں جائیں تو آج ہی میزان بینک میں اکاؤنٹ کھلوائیں اور ایکسپیرینس کریں بہترین بینکنگ سہولیات پاکستان کا بیسٹ بینک میزان بینک دی پریمیئر اسلامک بینک

0: वेलकम बैक कहेंगे सुनियो आप सबको। जिन्होंने अभी अभी ज्वाइन किया उनको बता दें जनाब मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एन ए सुनियो। स्लीपलेस नाइट में मैं हूं आपके साथ, आपका और मेरा साथ है 3 बजे तक और 3 बजे तक ये हल्ला गुल्ला जारी हो सारी। इसमें शामिल होने का बहुत ही आसान सा तरीका है, अपने मोबाइल के राइट मैसेज में जाइए, KHI लिखिए, स्पेस दीजिए अपना प्यारा सा नाम, प्यारा सा मैसेज और उसको सेंड कर दीजिए 3636 पर। बढ़ते हैं आपके मैसेजेस की जानिब, लेकिन उससे पहले सवाल दोबारा रिपीट कर देता हूं। आपने ये बताना है ब्लूटूथ जो जिंदगी का हिस्सा बना हुआ है फिलहाल हर एक ने कान में हैंड फ्री डाला हुआ है, एयरबड्स डाले हुए हैं और ब्लूटूथ यूज हो रहा है, तो ब्लूटूथ जो है वो कब इजाद हुआ और किसने इजाद किया ये आपने मुझे बताना है, और चाची और नौरीन बहना के अलावा किसी ने नहीं बताया। और जनाब अस्सलामु अलैकुम, मैं रिजवान हूं। अरे रिजवान कैसे हो, आपने कल मेरी फरमाइश पूरी नहीं की थी, आज अगर हो जाए तो आज जरूर करेंगे यार। रिजवान बेफिक्र हो जाओ यार। और थैंक्स नदीम भाई सॉन्ग के लिए एंड सॉरी नदीम भाई, गुलबानो मेरी बहनों जैसी है, पुप्पो जैसी है, तभी पुप्पो का है। अब बस ठीक है, पुप्पो जैसी है ना, तो आप पुप्पो बोले और अब आप कह दीजिएगा एस गुला ये, और बार बार मेरी बहन आप मुझे शर्मिंदा नहीं किया गया इस तरह, सॉरी सॉरी मैं एम ही बोल दिया यार, बोलो पुप्पो बोल दो, आज से वो पुप्पो है। और वरी बाबा, अच्छा जी वो सवाल का जवाब भी बता दिया उन्होंने, ना सवाल करूंगा ना जवाब बताऊंगा। ये सलीम मेमन साहब हैं और अख्तर अली सोमरो आ गए हैं, कह रहे हैं जावेद साहब, नदीम साहब, हाजी साहब, नदीम भाई, हमारे लाल सिंधी सॉन्ग ये मेरे दोस्त सुन रहे हैं। अख्तर सोमरो भाई ये आपके लिए भी था, हमने अल्ले मुंजा मड़ा पमिना मिना पमरा तगोरा का मतलब है प्यार प्यार से मेरी तरफ नहीं देखो। अच्छा नहीं देखो भाई, मैं कह रहा था मेरी तरफ देखो। एस गुल ने सही बता दिया, सिर्फ नहीं का जुमला था ना वो नहीं बोल सका मैं, मरा था गोरा कि मुझे मत देखो, प्यार प्यार से मुझे नहीं देखो, मुझे शर्म आ रही है, सही कहा ना। अच्छा भाई, और दोबारा से वही मैसेज कर दिया हमारे सलीम मेमन भाई ने, कोई नया मैसेज करो सलीम भाई। नवीद भाई भी सुन रहे हैं हमारे भाई, आज वो शकील साहब नहीं सुन रहे आपके साथ, नवीद भाई छोटे भाई बताइएगा जरूर। अच्छा भाई मिर्जा साहब कह रहे हैं कि मगरो ला दिया, नदीम भाई इस लफ्ज का काफी लोगों को पता नहीं होगा, बस गुप्त रहने दो। और मगरोला लफ्ज पंजाबी का है, किसी काम को सर से उतारने या जान छुड़ाने को कहते हैं, इसलिए मैंने पढ़ भी दिया है, तुमने गुप्त खुद ही नहीं रखा, जैसे मेरे मगरों विच बहुत दर्द होंदा पे है। मगरा विच
1: क्या बात है भाई, क्या बात है आपकी, बहुत बढ़िया बहुत बढ़िया।
0: चाची आ गई है, अच्छा चाची ने एक बता दिया भाई, डेडिकेशन जो है जरा शब्बीर साहिबा को जो करनी है, तो चाची अभी ये ढूंढना पड़ेगा, ढूंढ लेंगे, डोंट वरी अभी बहुत टाइम है। लाला कह रहे हैं जिगर एस गुल, मुश्क और एच गुल को एक ट्रैक डेडिकेट कर दो, और कहते हैं कि जिगर आपने तर्जुमा ठीक किया है ये मीना मीना का, थैंक यू लाला, लेकिन हमारी प्यारी सी बहन एस गुल ने सही बता दिया, नहीं बस नहीं था, तो प्यार से मेरी तरफ मत देखो, इतने प्यार से मेरी तरफ मत देखो, प्यार हो जाएगा। लाला मैसेज करें ना इधर, और भी ये कहाँ गायब है लाला आप। और उस्ताद ने स्टूडेंट से पूछा कि नाकाम इश्क और मुकम्मल इश्क में क्या फर्क होता है। ناکام عشق بہترین شاعری کرتا ہے، غزلیں اور گیت گاتا ہے، پہاڑوں میں گھومتا ہے، عمدہ تحریریں لکھتا ہے، دل میں اتر جانے والی موسیقی ترتیب دیتا ہے، ہمیشہ امر ہو جانے والی مصوری کرتا ہے جی. مگر مکمل عشق سبزی لاتا ہے، آفس سے واپس آتے ہوئے آلو گوشت انڈے وغیرہ لاتا ہے، لون کی سیل کے دوران بچوں کو سنبھالتا ہے، پیمپر خرید کر لاتا ہے، تیز بارش میں گھر سے نہاری لینے کے لیے نکلتا ہے، سسرال میں نظریں جھگا کر بیٹھتا ہے، ماں بہنوں سے زن مرید کے تانے سہتا ہے، اور پھر گھر آ کر یہ بھی سنتا ہے کہ آپ کتنے بدل گئے ہیں، شادی سے پہلے کتنے اچھے تھے. یہ واقعی میں درست ترجمانی کی ہے نورین بہنا آپ نے. تو یہ جو اقتباس تھا یہ ڈیڈیکیٹ ہے ان عاشقوں کو جو کہتے ہیں ہمیں ہمارا عشق نہیں ملا، اور ان کو بھی جن کو ملا ہے، یہ ان کی جانب سے میرا خیال ہے. ویری گڈ ویری گڈ. اچھا جی سہیل خان کہہ رہے ہیں آپ کا سائلنٹ لسنر ہوں. شہزادے سہیل بھائی کیسے ہیں آپ؟ ٹھیک ٹھاک ہیں جی ہیں جی. بھائی آج ہمارے خاک زادہ صاحب اور سہیل صاحب آئے، اور کل ہمارے فہد احمد صاحب آئے تھے، جیت رہے ہیں مسکراتے رہے. بھائی خاموشی کبھی کبھی توڑ دیا کرو یار، اس طرح ہم خوش ہو جاتے ہیں. یعنی کہ سمجھ رہے ہیں نا آپ، آپ کو گانا ڈیڈیکیٹ کریں گے اسی بات میں. اور جی آداب کہا ہے تسلیمات، اور اے بھائی ایس ایم ایس شامل کرنے کا شکریہ. نگت ہوں نگت کیسی ہو؟ ہائے ہائے نگت، آج آپ نے جو ہے نا بہت اچھے گانے کی فرمائش کی ہے، مگر یہ گانا فلمی ہے، یہ ہم نوٹ کر لیں گے اور نگت کے لیے چلائیں گے منگل والے دن. منگل والے دن جو شو ہوتا ہے رات کو 11 بجے سے لے کر 1 بجے تک میوزک ٹویسٹر، وہ اولڈی گولڈی کلاسک ہوتا ہے، اور یہ خاکزادہ صاحب آپ بھی سنتے رہے ہیں ساتھ میں، ٹھیک ہے جی. ویسے تو میں پوری ٹائمنگ جو ہے تمام پورے ہفتے کی ٹائمنگ جو ہے وہ آپ کو بتاؤں گا آپ سب کو شو کے اختتام سے پہلے، مگر ابھی فی الحال میں نگت کو بتا رہا ہوں کہ نگت منگل والے دن اولڈی گولڈی کلاسک شو ہوتا ہے، جس میں پاکستانی موویز کے پرانے اور بہت پرانے ٹریکس جو ہے وہ میں آپ لوگوں کو سناتا ہوں. تو آپ نے بڑا اچھے گانے کی فرمائش کی ہے، اور یہ دل میں رہنے والے تو یہ والا جو گانا ہے یہ ہم آپ کے لیے ضرور چلائیں گے، آپ چاہے منگل والے دن سنیں یا نہ سنیں، ہم نگت کو یاد کر کے ان کی جانب سے یہ گانا ضرور چلائیں گے 11 بجے سے لے کر 1 بجے تک. یعنی کہ سمجھ رہے ہیں نا، کوئی بھی سانگ، ایک سانگ علی ظفر کا حذیفہ آصف لالا اور نوید بھائی کو ڈیڈیکیٹ کر دیں. سلیم احمد صاحب کیا بات ہے آپ، کر دیں گے جناب کر دیں گے. اچھا جی عزرا شبیر کے لیے میں نے ایک ٹریک نکالا ہوا تھا، مگر چاچی جو ہیں انہوں نے آ کے رولا پا دیتا. چلیں اسی بات پر ہم علیم الدین یوسف زئی صاحب کی فرمائش کو پورا کرتے ہیں، اور ان کی جانب سے آپ سب کو ٹریک ڈیڈیکیٹ کرتے ہیں. لیکن اس کے ساتھ ساتھ سلیم عرفان میمن اور ساحرہ میمن میری پیاری سی بہن، اور میمن کزن جتنی بھی ہیں ان سب کو بھی ڈیڈیکیٹ کریں گے. لیکن اس کے ساتھ ساتھ مجھے یاد بھی آ گیا، میری پیاری سی بہن عروسا میمن کے لیے بہت ساری دعائیں کیجیے گا آپ کہ اللہ تعالیٰ ان کو صحت اور تندرستی عطا فرمائے، جس بیماری سے وہ لڑ رہی ہیں ان کو کامیابی اللہ تعالیٰ عطا فرمائے. آمین سم آمین. اسی کے ساتھ سجاد علی کو سنیے بھائی، اے ایلو پھڑو.